0: ये आकाशवाणी हैदराबाद है। अब आप फखरुद्दीन के साथ इलाकाई खबरें सुन रहे हैं। पेश है सुर्खियां। वज़ीर-ए-आला रेवंत रेड्डी ने कहा कि तालीम, खेल और सरमायाकारी के हुसूल के मकसद से गैर मुल्की दौरे का प्रोग्राम तैयार किया गया था। उन्होंने कहा कि मरकज और रियासत का बाहमी इश्तराक ही मुल्क की जमहूरी रूह है। महकमे रेवेन्यू के वजीर पी श्रीनिवास रेड्डी ने वाजे किया कि रियासत में 22A ममनुआ फहरिस्त से मुताल्लुक चलाई जाने वाली तशहीर में कोई हकीकत नहीं है और आवाम को इस मामले पर तशवीश की जरूरत नहीं। 15,000 करोड़ रुपए के फी रीएम्बर्समेंट बकायाजात जारी करने के मुतालिबे पर बीजेपी के रियासती सदर एन रामचंद्र राव ने आज से 48 घंटे की भूख हड़ताल शुरू कर दी है और इलाकाई महकमे मौसमियात ने पेशन गोई की है कि रियासत में आइंदा 2 दिनों के दौरान हल्की से दरमियानी दर्जे की बारिश का इम्कान है। इस सिलसिले में रेडो रियासत भर में येलो अलर्ट जारी कर दिया गया है। और अब पेश है खबरों की तफसील। वज़ीर-ए-आला रेवंत रेड्डी ने कहा कि मरकज और रियासत का बाहमी इश्तराक ही हिंदुस्तानी जमहूरियत की असल रूह है। उन्होंने बताया कि तालीम, खेल और सरमायाकारी के हुसूल को मद्देनजर रखते हुए इनके गैर मुल्की दौरे का प्रोग्राम तैयार किया गया था और इससे मुतालिक मुकम्मल तफसीलात वजारत खारिजा को फराहम कर दी गई थी। अमरीका दौरे से मुतालिक पैदा शुदा सूरत हाल पर रद्दअमल जाहिर करते हुए वज़ीर-ए-आला ने कहा कि वजारत खारिजा ने इंग्लैंड के दौरे की इजाज़त दे दी है जबकि अमरीका के दौरे के मामले में बाज इंतजामी उमूर दरपेश आए हैं।
1: We wanted to organize an investment summit from Telangana state. For that promotion, we have decided to travel UK and US to invite best of the best universities, sports, academies and investments. We have visited Oxford, London School of Business, other Ivy League institutions in UK. But government of India has decided to decline permission to visit USA. I have applied, I have given proper format to MEA, but simple single line, they have told that they have given the clearance from political angle is declined.
0: रियासत में 22A ममनुआ फहरिस्त से मुतालिक चलाई जाने वाली तशहीर में कोई हकीकत नहीं है और आवाम को इस मामले पर परेशान होने की जरूरत नहीं। ये बात महकमे रेवेन्यू के वजीर पोंगुलेट्टी श्रीनिवास रेड्डी ने वाजे की। सेक्रेटरेट में मुनक्किदा कॉन्फ्रेंस से खिताब करते हुए उन्होंने इल्जाम लगाया कि अपोजिशन जमातें झूठी बातों के जरिए अवाम में खौफ और हरास पैदा कर रही हैं। उन्होंने बताया कि 22A से मुतालिक दरख्वास्तों को फास्ट ट्रैक तरीके के तहत हल किया जा रहा है। तेलंगाना हुकूमत कांग्रेस हुकूमत की जानिब से जेरे इल्तवा 15,000 करोड़ रुपए फी रीएम्बर्समेंट के बकायाजात फौरी तौर पर जारी करने का मुतालिबा करते हुए बीजेपी के रियासती सदर एन रामचंद्र राव ने हैदराबाद में वाक़ पार्टी के रियासती दफ्तर में 48 घंटे की भूख हड़ताल शुरू कर दी है। उन्होंने कहा कि धरना चौक पर भूख हड़ताल की इजाज़त पुलिस की जानिब से ना दिए जाने के बावजूद तुलबा के मुस्तकबिल के लिए ये जद्दोजहद जारी शुरू की गई है। उन्होंने बताया कि सर्टिफिकेट ना मिलने की वजह से तकरीबन 40 लाख तुलबा परेशान हैं। रामचंद्र राव ने वाजे किया कि फी रीएम्बर्समेंट की बकायाजात की अदायगी तक बीजेपी की जद्दोजहद जारी रहेगी। गवर्नर शिव प्रताप शुक्ला कल निजामाबाद जिले का दौरा करने वाले हैं। निजामाबाद IDOC हेलीपैड पहुंचेंगे और वहां पर मुनक्किद होने वाली एंटी ड्रग्स बेदारी प्रोग्राम में शिरकत करेंगे। बाद अज़ां दोपहर में नेशनल हल्दी बोर्ड के दफ्तर में हल्दी के किसानों से मुलाकात करेंगे और मार्केट लिंकेज प्रोग्राम का आगाज करेंगे। इसके बाद डिचपल्ली मंडल के बर्दीपुर धर्मापुरम मुजाफाती इलाके में वाक़े PHR कन्वेंशन सेंटर में अरविंद धर्मापुरी फाउंडेशन के ज़ेरे एहतमाम मुनक़्क़िदा प्रोग्राम में शिरकत करेंगे। प्रोग्राम के अख्तिताम के बाद गवर्नर हेलीकॉप्टर के जरिए हैदराबाद वापस लौटेंगे। जंगलात व माहौलियात की वजीर कुंडा सुरेखा ने अहदेदारों को हिदायत दी कि वन महोत्सव के तहत लगाए गए हर पौधे की इस तरह निगहदाश्त की जाए जैसे किसी शीरखोर बच्चे को गोद में लेकर हिफाजत की जाती है। उन्होंने कहा कि खुश्कसाली की सूरतहाल को मद्देनजर रखते हुए सितंबर के आखिर तक मुकर्रर हदफ मुकम्मल करने के लिए जामिया मनसूबाबंदी के साथ इकदाम किए जाएंगे। वजीर ने कल रियासत भर में मुनक़िद होने वाले खसूसी वन महोत्सव के इंतजाम का जायजा लेने के लिए जूम के जरिए जिला कलेक्टरों और DFOs के साथ तैयार शुदा इजलास से मुतालिक बातचीत की। साबिक वजीर हरीश राव ने इल्जाम आयद किया कि हुकूमत बिलावजह पट्टा अराजी को 22A ममनुआ फहरिस्त में शामिल करके अवाम को परेशान कर रही है। उन्होंने इल्जाम लगाया कि ये इकदाम सिर्फ बदउनवानी के लिए किए जा रहे हैं। हरीश राव ने मुतालिबा किया कि भू भारती पोर्टल से हटाई गई 22A की तफसीलात फौरी तौर पर पब्लिक डोमेन में जारी की जाए। उन्होंने कहा कि BRS मुतासरीन के साथ खड़ी है। हरीश राव ने खबरदार किया कि اگر 22A ممنوع فہرست کو منسوخ نہیں کیا گیا تو آئندہ اسمبلی اجلاس کی کاروائی میں رکاوٹ کھڑی کرنے کے ساتھ ساتھ سیکرٹریٹ کا گھیراؤ کیا جائے گا۔ کانگریس حکومت کی 1000 دن کی حکمرانی کی ناکامی اور وعدوں کی عدم تکمیل کو اجاگر کرتے ہوئے 2 ستمبر سے ایک ہفتے تک ریاست بھر میں احتجاج کرنے کی بی آر ایس کے ورکنگ پریسیڈنٹ کے تارکا رام راؤ نے اپیل کی۔ انہوں نے پارٹی کارکنوں کو ہدایت دی کہ باقی کارڈز کے ذریعے حکومت کے زیر التوا وعدوں اور بقایا جات کی تفصیلات عوام تک پہنچائی جائے اور سوشل میڈیا کے ذریعے منفرد پروگرام منعقد کریں۔ کسانوں، خواتین اور طلبہ کو درپیش مسائل پر یہ جدوجہد گاؤں کی سطح تک لے جانے کی بھی کے ٹی آر نے اپیل کی ہے۔ حکومت کے ساتھ مذاکرات کے کامیاب ہونے کے بعد آٹو ڈرائیوروں کی تنظیم نے اپنی ہڑتال ختم کر دی۔ محکمہ ٹرانسپورٹ کے حکام کے ساتھ منعقدہ اجلاس میں کرایوں میں اضافہ، سرکاری ایپ کا آغاز، آر ٹی سی ویلفیئر بورڈ کے قیام اور ای وی آٹوز کے لیے مالی امداد سمیت 14 مطالبات پر مثبت فیصلے کیے گئے۔ حکومت کی جانب سے دی گئی یقین دہانی پر 1 ستمبر کو آئندہ اجلاس منعقد کیا جائے گا۔ ہڑتال ختم کرنے پر وزیر ٹرانسپورٹ پونم پربھاکر نے آٹو ڈرائیوروں کی تنظیم سے اظہار تشکر کیا۔ یہ خبریں آپ آکاشوانی حیدرآباد سے سن رہے ہیں۔ حیدرآباد ضلع پرجاوانی پروگرام میں عوام کی جانب سے پیش کی گئے درخواستوں کو فوری طور پر حل کرنے کی ایڈیشنل کلکٹر قدراونی پلانی نے عہدیداروں کو ہدایت دی۔ آج کلکٹریٹ میں منعقدہ پروگرام کے دوران 441 درخواستیں موصول ہوئی۔ انہوں نے عہدیداروں کو ہدایت دی کہ زیر التوا مسائل کے ساتھ ساتھ چیف منسٹر پرجاوانی کی درخواستوں کا بھی جلد از جلد جائزہ لیا جائے گا۔ اس موقع پر محکمہ تعلیم بالغان کی جانب سے تیار کردہ اکثر وکاس کتاب اور پوسٹر کی رزم رونمائی بھی انجام دی گئی۔ پروگرام میں ضلع کے مختلف محکمہ جات کے فلاحی اور دیگر عہدیدار بھی موجود تھے۔ ریاست میں آروگیہ شری بلوں کی ادائیگی بلا تعطل جاری ہے۔ ہیلتھ کیئر ٹرسٹ کے سی ای او ہنمنت کونڈیبا نے بتایا کہ دسمبر 2023 سے لے کر اب تک 2840 کروڑ روپیوں کے کلیمز کی ادائیگی کی جا چکی ہے۔ انہوں نے واضح کیا کہ ملازمین کی تنخواہوں کے بقایاجات بھی کیے گئے ہیں۔ انہوں نے بتایا کہ طبی سہولیات کی حد بڑھا کر 10 لاکھ کر دی گئی ہے اور نئے علاج بھی آروگیہ شری کے تحت دستیاب کرائے گئے ہیں۔ سپریم کورٹ کے سابق جج جسٹس سدرشن ریڈی نے کہا کہ جب تک لوگ اپنی آواز بلند کر کے جدوجہد نہیں کرتے، آئین انصاف فراہم نہیں کرتا۔ حیدرآباد پریس کلب میں منعقدہ قومی کانفرنس سے خطاب کرتے ہوئے انہوں نے کہا کہ ورکنگ جرنلسٹ ایکٹ ختم کیے جانے کے بعد صحافیوں کو تحفظ کا فقدان ہے۔ صحافیوں کے خلاف فوجداری مقدمات درج کیا جانا تشویشناک ہے۔ حیدرآباد کے اندرا پارک کے قریب دھرنا چوک پر بی سی فلاحی تنظیموں اور مختلف سیاسی جماعتوں کے قائدین نے دھرنا دیا۔ اس موقع پر سابق وزیر وی سری نواس گوڑ نے خطاب کرتے ہوئے مطالبہ کیا کہ ملک میں کروڑوں بی سی طبقات کی عزت نفس سے جڑے ذات پات پر مبنی مردم شماری فوری طور پر کرائی جائے۔ انہوں نے کہا کہ پھولے، سروائی پاپنا اور چاکلی علما جیسے جدوجہد کرنے والے رہنماؤں کے جذبے سے بی سی طبقات کو متحد ہونا چاہیے۔ جنوبی وسطی ریلوے سے تعلق رکھنے والے 4 کبڈی کھلاڑی جاپان کے ایچی ناگویا میں 19 ستمبر سے 4 اکتوبر تک منعقد ہونے والے 20ویں ایشیائی کھیلوں میں ٹیم انڈیا کی نمائندگی کریں گے۔ اس باوقار ٹورنامنٹ کے لیے منتخب ہونے والی خواتین کھلاڑیوں میں ریتو ساگی اور پنکی رائے بھی شامل ہیں۔ تلنگانہ مسلح جدوجہد کے جذبے کو اپنی تحریکوں میں اجاگر کرنے والے عظیم ادیب دشرتی رنگاچاریہ کی یوم پیدائش کے موقع پر وزیر اعلیٰ اے ریونت ریڈی نے انہیں خراج عقیدت پیش کیا۔